0: Bollywood, Bollywood, Bolda.
1: Only on Mirchi. It's hot.
2: Aamir Khan, PK was an iconic film. Kahi sare iconic scenes the. Which one was the most difficult? Radio pakad ke khade rehna ya phir?
3: Usne mujhe takleef nahi, takleef mujhe paan mein hui. Kyunki pure film ke andar main paan khata hu. Mera kirdaar jo paan ka bada shaukeen hai. To din mein kareeb 100 paan ho jate the mere. Aur 100 paan se to badi takleef hoti hai. زبان چل جاتی اس میں ہم سپاری نہیں ڈالتے تھے تھوڑا ایزیئر ہو جاتا تھا وداؤٹ سپاری چونا اور کتا ہوتا تھا
2: عامر خان اپنے گنیز بک آف ورلڈ ریکارڈز بناتے رہتے ہیں دن کے 100 پان کون کھاتا ہے یار آپ سن رہے ہیں مرچی اٹس ہاٹ
0: بالی ووڈ بولڈا بالی ووڈ بالی ووڈ بالی ووڈ بولڈا
1: اونلی آن مرچی اٹس ہاٹ
4: And here we have Mirchi Mommy winner Urmi Mala. How's the feeling?
5: Hi.
4: How are you feeling right now?
5: The Josh is high. I am excited a lot.
4: How's the feeling?
5: The feeling is immense. I cannot tell you in words kaisa feel ho raha hai. Bahut bahut khushi ho rahi hai. और ऐसा लग रहा है कि मैं सातवें आसमान पे हूँ सब इतने टैलेंटेड थे मुझे ऐसा लग रहा था कि कोई भी जीत सकता है लेकिन जैसे जैसे नाम आ रहे थे खुद का कॉन्फिडेंस बढ़ता जा रहा था क्योंकि मैंने अपने एफर्ट्स डाले थे मैंने अपना 100% डाल दिया था सो शायद मैंने कुछ छोड़ा ही नहीं थैंक यू सो मच